0: उन्होंने आजाद और इमामी हुसैन के कायम करदा असूलों पर चलने की तलकीन की ताकि हुसैनी निजाम का बोल बाला हो। इस दौरान इंतजामिया की तरफ से तमाम किस्म के बेहतर इंतजाम मैसर रखे गए थे, जबकि पुलिस और सिविल इंतजामिया के आला अफसरान जिनमें डिप्टी कमिश्नर बड़गाम अथर आमिर खान, SSP KK हरी प्रसाद और MLA बड़गाम आगा सईद मुंतजर मेहदी व दीगर आला हुकाम ने आजादारों के जुलूस में शिरकत करते हुए हर तरह की सहूलियत का जायजा लिया। जुलूस के रास्तों पर जगह जगह नियाज का एहतमाम किया गया था और खून के एहते के कैंप भी लगाए गए थे, जबकि यौमी आशरा के पेश नजर जिला हेडक्वार्टर पर सिक्योरिटी के गैर मामूली इंतजाम किए गए थे। इधर जिले के शिया आबादी वाले इलाकों से दर्जनों छोटे बड़े मातली जुलूस बरामद होने की इतलात शहरबीन को मौसूल हुई है, जिनमें बीरवा ब्लॉक के इसगंदरपुरा, इशामा, अतना, मामगोड, हयातपुरा, वाइनहमा, मुलशला, बोनहमा और निजलू, छत्रगाम ब्लॉक के शालिना और छत्रगाम, मागाम ब्लॉक के शिवपुरा, चायरा, वतमागाम, गगरपुरा, मानहमा, बाबापुरा और सोफीपुरा, डांगरपुरा, सोईबुक ब्लॉक के पाइमस, पांचस, खुशीपुरा, शरीफाबाद, वाहपुरा, लाहौरी चक और वामिना, ब्लॉक बड़गाम के सिंधीपुरा, कारीपुरा, आबादपुरा, जोहामा और इचगाम, खाग ब्लॉक के मलपुरा, नस्सू और चाकरपुरा, जबकि ब्लॉक खान साहब के तालपुरा, बटपुरा, कुमरू और गकीपुरा व दीगर मुल्क का शिया इलाकों के बड़ी तादाद ने यौमी आशरा के जुलूस में शिरकत की, जबकि शिया आबादी वाले इलाकों में पुलिस दस्तों के अलावा महकमा हेल्थ के अहलकारों को भी तैनात किया गया था।
1: बड़गाम से यूनुस पारी की रिपोर्ट आपने सुनी। इधर चायरा पेटपुरा बड़गाम में आज अलियाबाद मस्जिद से दरगाह तालीमुल कुरान तक एक मातमी जुलूस निकाला गया। जुलूस में शामिल अजादारों ने करबला के शहीदों को मरसिया खानी और नहा खानी करते हुए याद किया। PDF के चेयरमैन और साबिक वजीर हकीम मोहम्मद यासीन ने इमाम अली मकाम हजरत हुसैन अलैहिस्सलाम को अपना खिराज पेश करते हुए कहा है कि उनकी अजीम कुर्बानी रहती दुनिया तक हक परस्तों को हौसला अता करती रहेगी। दुर्गेश त्राल से शबीर भट्ट की इतला है कि पनीर जागीर त्राल में यौम आशूरा की तकरीब मुनाकिद हुई, जिसमें सैकड़ों आजादार शरीक हुए। इस मौके पर इमाम अली मकाम और उनके साथियों को दिली खिराज अकीदत पेश किया गया। इस तकरीब में रुकन असेंबली त्राल रफीक अहमद नायक ने भी शिरकत की। गांधरबल से रहीम रिजवान की इतला है कि यौम आशूरा के मौके पर डब गांधरबल, नीलग्राट और बल्ती कुलन इलाकों में मातमी मजालिस और जुलूसों का एहतमाम किया गया, जिनमें हजारों अकीदतमंद शरीक हुए और नौखानी और मरसिया खानी करके करबला के शहदा को अपना खिराज पेश किया। इधर बारामुल्ला से करामत कयूम की इतला है कि आज जिला बारामुल्ला के मुख्तलिफ इलाकों में अलम शरीफ और ताजिये के जुलूस निकाले गए, जिनमें हजारों आशकान हुसैन अलैहिस्सलाम शरीक हुए। जिले में सबसे बड़ी तकरीब इमाम बारगा अहमदपुरा पट्टन में मुनाकिद हुई, जिसमें जम्मू कश्मीर शिया एसोसिएशन के सदर मौलवी इमरान रजा अंसारी ने शिरकत की। इसके अलावा जिला बारामुल्ला में हांजीवेरा पट्टन, ऋषिपुरा, दिवर यखमनपुरा, सुल्तानपुरा, वत्रगाम वागुरा, दलेना बारामुल्ला और दीगर कई मकाम पर अलम शरीफ के जुलूस बरामद हुए। यौम आशूरा की मुनासबत से आज इमाम बारगाह बारजी हारवन में अलम शरीफ और ताजिये का जुलूस निकाला गया, जिसमें सैकड़ों अजादार शरीक हुए। अजादारों में नौहर खानी और मरसिया खानी करते हुए नवास ए रसूल, इमाम अली मकाम, हजरत हुसैन अलैहिस्सलाम और करबला के दीगर शहीदों को अपना खिराज पेश किया। अनंतनाग से एस तारिक की तरह कि यौम आशूरा के मौके पर आज सबसे बड़ा जुलूस पहलगाम में निकाला गया, जबकि छत्रगुल, शांगस और वेरीनाग में भी मातमी जुलूस निकाले गए। उधर रामबन से मोहम्मद तस्कीन की तरह कि यौम आशूरा के मौके पर आज चंद्रकोट रामबन में मजालिस अजा का इनाकात किया गया, जिनमें इमाम अली मकाम हजरत हुसैन अलैहिस्सलाम को शानदार खिराज पेश किया गया। और अब रुख करते हैं पुंछ जिले का, जहां से फोन लाइन पर मौजूद हैं KD मैनी।
2: आज यौमे आशूरा यानी 10 मुहर्रम उल हराम के दिन हजरत इमाम हुसैन अलैहिस्सलाम और उनके 72 साथियों की हक और इंसाफ की खातर दी गई कुर्बानियों की याद में आज तकिया पहलवान शाह पुंछ से 2 बजे के करीब एक बहुत बड़ा मातमी जुलूस बरामद हुआ, जिसमें आजादार सीना को भी जंजीर जनी और मरसिया खवानी करते हुए शहर के मुख्तलिफ बाजारों से गुजरे या मेन चौक में पहुंचे तो दूसरे जाकर हजरात के अलावा नोएडा दिल्ली से आए हुए मौलाना गुलाम हैदर जैदी ने सोगवारों को खिताब किया। मौसूफ ने हजरत इमाम हुसैन अलैहिस्सलाम और उनके साथियों की कुर्बानियों को याद किया, शहादत के फलसफे पर रोशनी डाली और आज के दिन के तनाजर में राय हक पर चलने की तलकीन की। फिर धीरे धीरे सोगवारों का ये जुलूस शहर के मुख्तलिफ बाजारों से गुजरते हुए शाम के 6 बजे के करीब इमाम बारगाह पुंछ पहुंचा, जहां शाम में गरीबा का एहतमाम किया गया है। अगरचे दिन में सख्त गर्मी थी, लेकिन जुलूस के शुरफा नहायत सब्र, एहतराम और मजहबी रसूमात के साथ साथ आगे बढ़ रहे थे। इस मौका पर अजादारों के लिए जगह जगह कबीलों का एहतमाम भी किया गया था। شاہدین کو بتایا گیا کہ یوم عاشورا کے حوالے سے مینڈر، گرسائی، سورن کوٹ اور منڈی میں بھی ماتمی جلوس برآمد ہوئے ہیں۔
1: پونچھ سے کیری مینی کی رپورٹ آپ نے سنی۔ ادھر کلگام سے فاروق راتر کی طرح کہ آج کلگام ضلع کے سچن اور شاہو علاقوں میں ماتمی جلوس نکالے گئے، جن میں عزاداروں نے امام علی مقام کو دلی خراج عقیدت پیش کیا۔ اسی دوران گاندھی کنگ فاؤنڈیشن کے صدر برائے جموں کشمیر ڈاکٹر محمد ایوب متو نے آج کلگام کے سچن اور شاہو علاقوں میں عاشورہ کے موقع پر منعقد جلوسوں میں شرکت کی۔ ان کے ہمراہ گاندھی کنگ فاؤنڈیشن کے شوپیاں اور اننت ناگ ضلعوں کے انچارج بھی تھے۔ اس موقع پر گاندھی کنگ فاؤنڈیشن کی طرف سے کئی مقامات پر سبیلیں لگائی گئی تھیں۔ دریاسنا پی ڈی پی کے سینئر لیڈر ظفر میر رزجن نے ضلع انتظامیہ بڑگام سے پرزور اپیل کی ہے کہ ضلع کے مختلف علاقوں میں کل 11 محرم کو منعقد کی جانے والی ماتمی مجالس اور برآمد کیے جانے والے جلوسوں کے لیے تمام تر لازمی انتظامات کیے جائیں تاکہ عزاداروں کو کسی دقت کا سامنا نہ کرنا پڑے۔ ادھر حقانی میموریل ٹرسٹ جموں کشمیر کے سرپرست سید حمید اللہ حقانی اور جنرل سیکرٹری بشیر احمد ڈار نے عاشورہ کے موقع پر اپنے مشترکہ پیغام میں کہا کہ امام علی مقام، حضرت حسین علیہ السلام اور ان کے ساتھیوں کی قربانیاں، شجاعت اور عزم و استقلال کی ایسی مثال قائم کر گئی ہیں جس کا ثانی تاریخ عالم میں ملنا مشکل ہے۔ شہربین جاری ہے، ہمارے ساتھ رہیے گا۔
3: ریڈیو ایک ایسی آواز جو ہر گھر، ہر گلی، ہر کوچے تک پہنچے۔ اپنے کاروبار کو دیجئے ایک نئی پہچان، اپنی ترقی کو دیجئے ایک نئی اڑان۔ ریڈیو سے اشتہار دے کر بڑھائیں اپنے بزنس کی شان۔ ریڈیو تشہیر کا سب سے آسان اور سستا ذریعہ۔ رابطہ کریں کمرشل براڈکاسٹنگ سروس سری نگر۔
4: محبت وہی جو دل سے ہو، بات وہی جو دل سے کہی جائے، دوست وہی پکا جو دل سے ساتھ نبھائے، رشتہ وہی بے جوڑ جو دل سے جوڑا جائے۔ دل سے ہی تو ہوتے ہیں ارادے چٹان سے، دل سے ہی تو بنتے ہیں گھر خالی مکان سے۔ اس لیے خیبر سیمنٹ کا سرہ سرہ دل سے بنا ہے۔ خیبر سیمنٹ، دل سے بناؤ۔
5: صحت تک ہر انسان کی پہنچ ایک بنیادی حق ہے، لیکن آج بھی کئی لوگوں کے لیے یہ ایک مشکل سفر ہے۔ دور دراز علاقوں میں ہاسپٹل، لمبی قطاریں اور صحیح جانکاری کی کمی، یہ سب رکاوٹیں بنتی ہیں۔ ان چھوٹی چھوٹی رکاوٹوں کی وجہ سے ضروری علاج بھی رہ جاتا ہے، لیکن اب اس کا حل ہے۔ جے کے صحت ایپ، یہ ہے آپ کا ڈیجیٹل ساتھی جو آپ کی صحت سے جڑی ہر ضرورت کا خیال رکھتا ہے۔ اپنے فون میں گوگل پلے اسٹور یا ایپل اسٹور کھولیے، سرچ باکس میں ٹائپ کیجیے جے کے صحت ایپ اور انسٹال کر کے رجسٹر ہو جائیے۔ یہ ایپ اینڈرائڈ اور آئی فون دونوں پہ اویلیبل ہے۔ اس ایپ سے ڈاکٹر سے اپوائنٹمنٹ بک کر سکتے ہیں، نزدیکی ہاسپٹل ڈھونڈ سکتے ہیں، آن لائن صلاح اور میڈیکل رپورٹس دیکھ سکتے ہیں، ایمبولینس بک کر سکتے ہیں، دوائیوں کی اویلیبلٹی چیک کر سکتے ہیں، ویکسینیشن ریکارڈز دیکھ سکتے ہیں، بلڈ بینک انفارمیشن بھی لے سکتے ہیں اور سرکاری ہیلتھ اسکیمس کے بارے میں بھی جان سکتے ہیں، اور ساتھ ہی ساتھ آپ پرائیویٹ ہیلتھ کیئر پروفیشنل ہوم سروس بھی بک کروا سکتے ہیں۔ اس ایپ میں اے آئی سمٹم چیکر، چیٹ بوٹ بھی اویلیبل ہے۔ چاہے آپ مریض ہوں، ڈاکٹر، اسٹوڈینٹ یا ایک عام شہری، جے کے صحت ایپ سب کے لیے ہے۔ اٹس سمپل، سیف اور آپ کے لیے۔
6: ایشوڈ ان پبلک انٹرسٹ بائی نیشنل ہیلتھ مشن جے اینڈ کے۔
7: ہائے، نمستے، میں ہوں خوشی، آپ کی ٹی بی ساتھی۔ پوچھئے جو پوچھنا ہے۔
8: ٹی بی کے سمٹمز کیا ہوتے ہیں؟
7: بتاتی ہوں۔
8: ٹریٹمنٹ کتنے دن چلتا ہے؟
7: یہ بھی بتاتی ہوں۔
8: اور میڈیسنز لینا بھول جاؤں تو؟
7: ریمائنڈ بھی کرواتی ہوں۔
9: اب ٹی بی سے جڑی ہر ضروری جانکاری، سپورٹ اور کیئر، سب کچھ آپ کے اسمارٹ فون میں ٹی بی مکت بھارت ایپ کے ساتھ۔ یہاں ملے گی ٹی بی سے جڑی ہر جانکاری، نزدیکی ٹیسٹنگ اور ٹریٹمنٹ سینٹرز کی لوکیشن، ٹریٹمنٹ ٹریکنگ اور میڈیسن ریمائنڈرز اور ایکسپرٹ گائیڈنس بھی 24/7 بالکل فری اور کانفیڈینشیل۔ آج ہی گوگل پلے اسٹور سے ڈاؤن لوڈ کیجیے ٹی بی مکت بھارت ایپ۔
10: ٹی بی ہارے گا دیش جیتے گا، ٹی بی ہارے گا دیش جیتے گا۔
11: زیادہ جانکاری کے لیے 1-800-11-6666 پر کال کریں یا اپنے نزدیکی راجکیہ سواستھ کیندر پر سمپرک کریں۔ جن جن کا رکھے دھیان، ٹی بی مکت بھارت ابھیان۔
12: ایشوڈ ان پبلک انٹرسٹ بائی ڈسٹرکٹ ٹیوبر کلوسس آفیسر ڈوڈا، کشتواڑ اینڈ رامبن۔
1: جموں کشمیر کے ہر گھر کی آواز شہربین، آپ آکاشوانی سری نگر سے میڈیم ویو اور ایف ایم کے علاوہ آکاشوانی کپواڑہ اور بھدروا کے ساتھ ساتھ ڈی ٹی ایچ اور آکاشوانی کے موبائل ایپ پہ سن رہے ہیں۔ پی ڈی پی کے سینئر لیڈر منظور احمد وانی نے نیشنل کانفرنس کے سینئر لیڈر اور سابق ایم ایل اے بٹمالو عرفان احمد شاہ کے والدہ کے انتقال پر گہرے رنج کا اظہار کرتے ہوئے سوگوار خاندان، بالخصوص इरफान अहमद शाह से दिली ताजियत की है। समन पीपल्स कॉन्फ्रेंस के सीनियर नायब सदर और साबिक वजीर अब्दुल गनी वकील ने आज सोपोर और रफियाबाद के मुख्तलिफ देहात के दौरे के दौरान हालिया जालाबारी से हुए नुकसान के साथ साथ आबपाशी के फुकदान से मुरतब होने वाले असरात का जायजा लिया। मौसूफ ने अभी कुछ वक्त पहले शहरबीन से बात करते हुए कहा,
13: जमीन पर सरकार कहीं नजर नहीं आ रही है, क्योंकि आज जिस इलाके के मैंने दौरा किया इसमें तुजर शरीफ, जालूरा, लुगरीपोरा, हरवन एक बहत्तर एरिया है जिसका मैंने बहुत से देहात का दौरा किया। एक तो वहां जो सेंगड़ू कनाल की लैंड जो है, जो आबी लैंड जिसमें धान की फसल उगती थी, इरिगेशन की वजह से जल रही है, और वहां का जो इस एरिया का जो एमएलए है वो मिनिस्टर भी है, और उस रास्ते से आता है देख रहा है कि भाई जमीन जल गई है लेकिन इरिगेशन की कोई फैसिलिटी पहली दफा नहीं हुई। पहली दफा इस सरकार में ये जमीन जल गई, वरना उनको सरकार जो पहली सरकारें होती थी उनको इरिगेशन फैसिलिटी दी जाती थी, ये एक अलमिया है। और इसके अलावा लुगरीपोरा में एक वाटर टैंकर जो है वो बना हुआ है, सब कुछ मुकम्मल है अब, और नौपोरा कलान का भी यही हाल है, नौपोरा कलान सोपोर में है, मुकम्मल बन गया है, सिर्फ चालू करना है लेकिन नहीं हो रहा है। मैंने एक्शन से बात की, ये क्या बात है, तो उन्होंने कहा कि जो ठेकेदार है उसके कुछ 8-10 लाख बकायात है वो सरकार दे नहीं पाती, इसलिए ये दोनों वाटर टैंकर चालू नहीं हो रहे हैं और लोग पीने के पानी के लिए आहुकार कर रहे हैं। कहाँ है सरकार? और कि जिस तरीके से चालाबारी से जो तूफान हुआ इस इलाके में, रफियाबाद, सोपोर, जनगेर, सरकार कहीं नजर ही नहीं आती, कोई असेसमेंट ही नहीं हो रही, कोई इकोनॉमिक पैकेज नहीं, कोई सुनवाई नहीं, बल्कि जो कंसर्न मिनिस्टर यहाँ का ही है, जो हॉर्टिकल्चर मिनिस्टर है, उससे लोग मिले, वो कहते हैं नेट लगाओ। क्या लगाएंगे? तालाबारी हो रही है तो माओ के बाजार को नेट लगाया जा रहा है, अनपढ़ लोग मिनिस्टर बने हैं, क्या विजन है? नेट लगाओ बागात में और बागात को बचाओ जालबारी से। कैसे लाख हजारों कुनाल की जमीन बागात बच सकती है, ये है विजन। उमर अब्दुल्ला साहब से गुजारिश करता हूँ, उमर साहब अगर आपने लोगों को वोट लिए तो इसीलिए ले, आप अपने सेक्ट्रेट में बैठ कर तमाशा देखेंगे लोग कैसे मुसीबत का शिकार हो रहे हैं, काम क्यों नहीं कर रहे हो, लोगों को समस्या क्यों हल नहीं कर रहे हो।
1: ये थे पीपल्स कॉन्फ्रेंस के सीनियर नायब सदर और साबिक वजीर अब्दुल गनी वकील। समय जम्मू कश्मीर में इन दिनों मर्दम शुमारी का अमल शद्दोमद से जारी है। इस सिलसिले में अलबत्त खानाबदोश गुजर बकरवाल आबादी की शिकायत है कि उनकी मर्दम शुमारी पर बिल्कुल कोई तवज्जो नहीं दी जा रही है और लगता है कि वो सरकार की तरजीहात में शामिल हैं ही नहीं। जम्मू कश्मीर गुजर बकरवाल कॉन्फ्रेंस के जनरल सेक्रेटरी चौधरी मोहम्मद यासीन पोसवाल ने इस ताल्लुक से शहरबीन से बात करते हुए कहा,
14: बिल्कुल दुरुस्त है कि आज हमें भी बहुत सारे जगहों से फोन आए दूर दराज इलाकों में कि बहुत सारे जो खाने बदोश लोग इस वक्त डोकों में अपने माल मवेशी के साथ गए तो उनके अभी तक सेंसस नहीं हुई। तो मेरी गवर्नमेंट से भरपूर ये मांग है कि इन लोगों के लिए स्पेशल कुछ ऐसा बनाया जाए ताकि ये भी सेंसस में मर्दमशुमारी में लाया जाए, क्योंकि ये पिछली बार भी ऐसे हुआ कि सेंसस उस टाइम में होती है जब हमारे लोग डोकों बैकों में चले जाते हैं, तो नतीजतन के हमारे बहुत सारे लोग जो छूट जाते हैं। मैं तो इस वक्त देखूंगा कि शायद 2-2.5 लाख लोग जो ऐसे हैं जो इस वक्त भी शिकायत कर रहे हैं, हर जगह दूर दराज एरिए से फोन आ रहे हैं कि जहाँ अभी तक हमारी सेंसस नहीं हुई है। मेरी यहाँ यूटी गवर्नमेंट और सेंट्रल गवर्नमेंट से भरपूर मांग है कि एक बार इस मसले को देखा जाए और इन लोगों की पूरी सेंसस पूरे तरीके से सेंसस की जाए ताकि ये भी अपने अदाद शुमार में आ सके।
1: खानाबदोश गुजर बकरवाल आबादी की मर्दमशुमारी भी की जाए, बात कर रहे थे जम्मू कश्मीर गुजर बकरवाल कॉन्फ्रेंस के जनरल सेक्रेटरी चौधरी मोहम्मद यासीन पुसवाल। इसके साथ ही शहरबीन का वक्त अब खत्म हो जाता है। प्रोग्राम के मेजबान और एडिटर अशफाक लोन और प्रोग्राम की निगरान समीना शाह को इजाजत दें, खुदा हाफिज।
15: शहरबीन आप तक पहुंचाने में हमारे साथ ताबुन कर रहे थे खैबर सीमेंट, मजबूती और पायदारी की जमानत खैबर सीमेंट, अपनी तामीरात दिल से बनाइए।
16: आप बिजनेस की तरक्की को लेकर हैं फिक्रमंद? अरे रेडियो पे दे इश्तहार और बढ़ाएं अपना कारोबार। अब फिक्र की क्या बात जब है कमर्शियल ब्रॉडकास्टिंग सर्विस का साथ। जी हाँ, अपने कारोबार की उड़ान को दीजिए एक नई पहचान, रेडियो से इश्तहार देकर बढ़ाएं अपने बिजनेस की शान। رابطہ کریں کمرشل براڈکاسٹنگ سروس سری نگر، فون نمبر 9419000025.
17: مون ایس ڈبلو آر پی وی سی پائپس اینڈ فٹنگز، جی ہاں مون واٹر ٹنکیاں بنانے والے اب لائے ہیں مضبوط پائیدار اور اعلیٰ ترین کوالٹی کے مون ایس ڈبلو آر پی وی سی پائپس اینڈ فٹنگز، بس نام ہی کافی ہے مون ایس ڈبلو آر پی وی سی پائپس اینڈ فٹنگ.
18: گھر کا اے سی ہو یا گیزر، وولٹیج کا ہیرو صرف ایک بی ایس وائس سٹیبلائزرز، پاور فلکچویشن سارٹڈ، لانگ لائف فور یور اپلائنسز گارنٹیڈ. بی ایس وائس، دیٹس بیسٹ سروس. کال ناؤ 9419001960.
4: محبت وہی جو دل سے ہو، بات وہی جو دل سے کہی جائے، دوست وہی پکا جو دل سے ساتھ نبھائے، رشتہ وہی بے جوڑ جو دل سے جوڑا جائے. دل سے ہی تو ہوتے ہیں ارادے چٹان سے، دل سے ہی تو بنتے ہیں گھر خالی مکان سے. اس لیے خیبر سیمنٹ کا ذرہ ذرہ دل سے بنا ہے. خیبر سیمنٹ، دل سے بناؤ.
19: آج آئی میری میڈیکل رپورٹ تو میری شریر میں وٹامن ای تو وٹامن بی کمی درام
20: تو سہ کیا شکن فورٹیفائڈ دود تو فورٹیفائڈ تیلک استعمال کران.
19: مگر یہ فورٹیفائڈ آسان کیا چھو؟
20: فورٹیفائڈ دود تو تیل چھو برابر مقدارس میں تراؤنے یوان. وٹامن اے چھو سانی امیونٹی بڑھاوان تو وٹامن ڈی چھو اڑجی مضبوط کران. دود تو تیل چھو برابر مقدارس میں.
19: مگر یہ ہے آج سٹھا درو.
20: ہاں نہ نہ سوئی قیمت مزہ مشک تے سوئی چھو سوئی چھو بہتر پوشن دیوان.
21: پنن تو پنہ عیال زندگی بنائیو صحت مند تو پلس ایفک نشان وول فورٹیفائڈ فوڈ پانو. بازرس مز دستیاب فورٹیفائڈ وسائل ہن زانکاری خاطر کرو www.ffrc.fssai.gov.in پر رابطہ.
22: ایشوڈ ان پبلک ان ٹرسٹ بائی آفس آف دا کمشنر فوڈ اینڈ ڈرگز ایڈمنسٹریشن جینٹ.
23: صحت چھ ہر اکس انسان سن بنیادی حق، مگر آج تہ چھ یہ سفر واریہن لکن خاطر مشکل. دور دراز علاقن مز ہاسپٹل تو صحیح معلومات ہز کمی، یم چیز چھ رکاوٹ بنان تو ضروری علاج چھ اتھی روزان. مگر ون چھ ات حال جے کے صحت ایپ، یہ تہد ڈیجیٹل ساتھی جو صحتس مطابق کن تہ ضرورت خیال چھ تھاوان. یہ ایپ چھ اینڈرائڈ تہ آئی فون دوشوینی مز دستیاب. یت ایپ مز چھ ڈاکٹر سنز اپوائنٹمنٹ بکنگ، نزدیکی ہاسپٹل ژھانڈن، آن لائن صلاح تہ میڈیکل رپورٹس ہاون، اے آئی سمٹم چیکر چیٹ باٹ، ایمبولینس بک کرن، دواہن ہز اویلیبلٹی چیک کرن، ویکسینیشن ریکارڈز چیک کرن، بلڈ بینکچ معلومات تہ سرکاری ہیلتھ سکیمن ہز زانکاری. بیچ ات سیت پرائیویٹ ہیلتھ کیئر پروفیشنل ہوم سروس تہ اویلیبل. چاہے تہ مریض، ڈاکٹر، سٹوڈنٹ یا اک سادہ شہری چھ، جے کے صحت چھ سارنی سوت سمپل سیف تہ صرف تہی خاطر.
17: ایشوڈ ان پبلک انٹرسٹ بائی نیشنل ہیلتھ مشن جے این کے.
24: آداب، یہ چھ آکاش وانی سری نگر. شام چھ 7:30 بجے. کشن خبرن ہن بلٹن ہے چھس بہ خالد حمید. خاص خاص خبرن پیٹ گڈ اخ نظر. عاشورہ محرم کے سلسلس مز درست وادی مز آزادی ہند جلوس برآمد. آزادی ہندس جلوسس مز ایل جی تہ وزیر اعلیٰ سن شرکت. کربلا کن شہیدن کرو خراج عقیدت پیش. وزیر اعلیٰ سن بہار قانون ساز اسمبلی ہندس سپیکر تو ہماچل پردیش کس تعلیم وزیر ست ملاقات. باہمی مفادن ہندین معاملن پیٹ سپود تبادلہ خیال. منشیات مخالف بین الاقوامی دہ آز. وزیر اعظم تو داخلہ وزیرن دیت منشیات خلاف مشترکہ کوششن پیٹ زور. پیش خبر تفصیل. آج عاشورہ محرم. ات سلسلس من وادی خاص پاٹ شیعہ آبادی والن علاقن مز آزادی تو جل جناح کن جلوسن ہند سانس جاری.